0: प्रवेश हो जाए, दोहां दा अवतरण हो जाए, वो मनुख पूर्ण पुरख हो जाता है, चाहे वह स्त्री है चाहे पुरुष है, क्योंकि उसके अंदर ज्ञान भी है, उसके अंदर भगती भी है, उसके अंदर श्रद्धा भी है। तो गुरु नानक देव जी महाराज ने माता मत मत विचार उज्जवल मत ज्ञान का पहले जिक्र ही कर दिता है। शर्म सुरत दोए ससुर भय करणी कामन करमंड, मेहनत मुशक्कत ए मेरा सौरा है, भाव मैनू अपनी मेहनत ते भरोसा है, मैनू अपनी मुशक्कत ते भरोसा है। गुरु नानक की दुनिया सुस्त नहीं है, आप मुशक्कत नू बड़ी प्रधानता देंदे ने। उदम करेंदिया जीव तू कमावदिया सुख भुंच, ध्यावदिया तू प्रभु मिल नानक उतरी चिंत। जिवें उदम करके ही धन कमाईदा है, उदम करके ही धर्म कमाईदा है। मुफ्त विच धन नहीं मिलता, मुफ्त विच धर्म भी नहीं मिलता। हो सकता है धन मुफ्त विच भी मिल जाए, धर्म कतई मुफ्त विच नहीं मिलता, कमाना पैंदा है, लाजमी कमाना पैंदा है। असी देखदे आ पिता दा कमाया होया धन पुत्र नूं मिल जांदा है, कई दफा दादे दा कमाया होया धन पोतरे नूं मिल जांदा है, पर धर्म ते स्वयं कमाना पैंदा है, किसी दा कमाया होया नहीं मिल सकता। इस वास्ते संसार विच धन वधदा जा रहा है, धर्म घटदा जा रहा है, क्योंकि धन ते दूसरे दा भी मिल सकता है। प्यो दा धन पुत्र नूं मिल गया, दादे दा धन पोतरे नूं मिल गया, धन दी लाटरी भी निकल आउंदी है, धर्म दी लाटरी नहीं निकलती। धर्म ते स्वयं कमाना पैंदा है, आप कमाना पैंदा है, मेहनत करके कमाना पैंदा है, और ये निजी संपदा खुद निजी हत्थां नाल संग्रह करनी पैंदी है। इस वास्ते संसार विच धन वधदा जा रहा है और दिन ब दिन धर्म घटदा जा रहा है। इत्थे धर्म जो है प्यो पुत्र नूं नहीं दे सकदा और पुत्र भी पिता नूं नहीं दे सकदा। धन ऐसा है कि पुत्र ने कमाया वह पिता की झोली च पा सकदा है और पिता ने कमाया वह पुत्र के हत्थां च दे सकदा है, पर धर्म स्वयं कमाना पैंदा है। प्यो पुत्र नूं नहीं दे सकदा, पुत्र पिता नूं नहीं दे सकदा। इसका इतिहासक सबूत है, गुरु रामदास जी महाराज की बड़ी कोशिश से कि मेरा जिहड़ा वड्डा पुत्र है पृथ्वी चंद, यह भी नाम का रसिया बने, यह भी बाणी पढ़े, यह भी परमात्मा नाल जुड़े, पर नहीं, वह झगड़ता ही रहा, वह नास्तिक ही रहा, वह कलेश पाता रहा। वो संबंध च महाराज के बोल भी ने, काहे पूत झगरत हो संग बाप, जिनके जने बडीरे तुम हो तिन सौ झगरत पाप। वो लड़दा ही रहा, झगड़ता रहा, इच्छा ख्वाहिश होने के बावजूद भी गुरु रामदास जी महाराज की पृथ्वी चंद भगत ना बन सके, संत ना बन सके, धर्मी ना बन सके। इत्थे पिता पुत्र की झोली च नहीं पा सके। दूसरे पासे असी देखते हां प्रहलाद की बड़ी कोशिश सी कि जिहड़ा राम दा रस मेरे कोल है, जो धर्म मेरे कोल है, वह मेरे बापू कोल भी होवे, वह मेरे पिता कोल भी होवे, पर नहीं, हरनाकश इस दौलत तो वांझा ही रह गया। जो नाम की दौलत प्रहलाद कोल सी, वह हरनाकश कोल नहीं सी। चाहते सन प्रहलाद कि मेरे बापू कोल भी होवे, पर गल नहीं बनी। चाहते सन गुरु रामदास जी महाराज मेरे पुत्र कोल भी होवे, पर गल ना बनी। इत्थे एक दूजे नूं ये दौलत दित्ती नहीं जा सकती, स्वयं कमानी पैंदी है, आप कमानी पैंदी है। मनुख उसे दिन पूर्ण बनता है, धार्मिक तौर पर उसे दिन धनवान बनता है, जिस दिन इसके कोल ज्ञान भी होवे और श्रद्धा भी होवे, अंदरों पूर्ण हो जाता है। तो साहिब कहिंदे ने मेहनत मुशक्कत ये मेरा सौरा है, सुरत मेरी सस है, इन्हों के संयोग तो एक लड़की का जन्म होया जिसका नाँ है भगती। साहब कहिंदे मेरी कामण है, करणी कामण है करमन लै। तृप्ता जी बोल उठे, नानक जी सुलखणी दे नाल व्याह असी कराया सी, भगती रूपी कामण नाल व्याह किसने कराया और कदों होया? गुरु नानक इस दे संबंध च भी दसते ने। साहिब कहिंदे साहा संजोग व्याह विंजोग, सतपुरशां दा जो संजोग होया, जो सतसंग नसीब होए, ये मेरी मंगनी होई सी। सतपुरशां दी सोबत च मैं बैठा तां भगती नाल रिश्ता जुड़िया, सतसंग दा संजोग मेरी मंगनी होई सी। ते जद विकारां दा वियोग हो गया, दुराचार निकल गए, दुष्कर्म ढह गए, तां मेरा व्याह हो गया, ये मेरा व्याह हो। दुष्कर्म दे खत्म होंदिया, गलत विचारां दे खत्म होंदिया, गलत कर्म दे मिटदिया ही भगती प्रगट हो गई, भगती मैनू मिल गई। साहा संजोग व्याह विजोग, सतपुरशां दे संजोग नाल रिश्ता जुड़िया सी। گلستان دے چک بول بڑا قیمتی ہے۔ ایران دے پرسدھ سنت شیخ سادی دی اے مہان رچنا ہے گلستان۔ کہندے نے او ایک دن بیٹھے سن، ہاتھ دھو رہے سن مٹی دے نال، کول بیٹھے انہاں دے شاگرد او پوچھ دے نے، استاد جی تھوڑے چہرے تے ہر وقت مستی رہندی ہے، رونق رہندی ہے، تسی خوش رہندے ہو، آنند وچ رہندے ہو، جدکہ اٹھے پیر اپنے آپ نو خوش رکھنا بڑی اوکھی گل ہے، پر تسی اٹھے پیر خوش رہندے ہو، اٹھے پیر پرسن رہندے ہو، اٹھے پیر کھیڑے تے مستی وچ رہندے ہو، آخر تھوڑے کول ایسی کی چیز ہے، سانو بھی اے راز دسو۔ تے کہندے نے جو مٹی ہتھاں دے سی شیخ سادی دے، اس مٹی نو آپ سونگن لگتے، کافی دیر تک سونگتے رہے۔ شاگرد کہندے رہے، استاد جی سانو دسو کہ تھوڑے کول اتنی پرسنتا کس طرح ہے، اتنا کھیڑا کس طرح ہے۔ شیخ سادی کہن لگے، تھوڑا سوال میں مٹی تے کیتا ہے، مٹی بولے گی میں دساں گا۔ حیران نے ودیارتھی، پر بڑی سندر نظم دے راہیں ودیارتھیاں نو سمجھایا ہے ایران دیس پرسدھ سنت شیخ سادی نے۔ گلے خوشبو در حمام روزے، رسید از دستے محبوب بدستم۔ کہندا ہے کہ ایک دن گھر والی دے ہتھوں مینوں خوشبودار مٹی ہتھ دھون واسطے پراپت ہوئی۔ گفتم تو مشکی امبر یا امبیری، کہ از خوشبو دلاں وی زے تو مستم۔ شیخ سادی صاحب کہندے میں بولیا اس مٹی نوں، آکھیا دس تو مشکی ہیں، امبر ہیں، امبیری ہیں، آیا کیڑا سینٹ ہیں، کیڑا عطر ہیں تو، کیونکہ تیری سگندی نے میرے دل دماغ نوں معطر کر دیتا ہے، اے تے تو مٹی۔ مشکی، امبر، امبیری، غزنی، کابل دیچ جو عطر ورتے جاندے نے انہاں دے نام نے پراچین سمیت۔ گفتم تو مشکی امبر یا امبیری، کہ از خوشبو دلاں وی زے تو مستم۔ دستے صحیح تو مشکی ہیں، امبر ہیں، امبیری ہیں، کون ہیں، کیونکہ تیری سگندی نے میرے دل دماغ نو معطر کر دیتا۔ شیخ سادی لکھ دین، مٹی بولی، باؤ گفتا من گلے نا چیز بودم، ولیکن مدتے باگل نشستم۔ مٹی بولی، اے شیخ، اے فقیر سائیں، میں ایک ناچیز مٹی ہاں، باؤ گفتا من گلے ناچیز بودم، گلے مٹی، میں ایک ناچیز مٹی ہاں، ولیکن مدتے باگل نشستم، پر میں ایک خاص سمے تک پھلاں دے کول رہی ہاں، پھلاں دی جڑاں دے وچ رہی ہاں، پھلاں دی سنگت کیتی ہے، جمالے ہم نشیں درمن اثر کر دے، وگرنا من ہما خاکم کے ہستم۔ پھلاں دی سنگت کر کے، پھلاں دی نیڑ کر کے میرے وچ وی سگندی آ گئی ہے، مہک آ گئی ہے، ورنہ میں تے ایک ناچیز مٹی ہاں۔ تو شیخ سادی صاحب کہن لگے، میں ایک ناچیز مٹی دا پتلا، ست پرشاں دی صحبت کر کے اے گناں دی سگندی میرے اندر پیدا ہوئی ہے، یہ جو مہک ہے یہ میری اپنی نہیں، کسے تو ملی ہے، یہ جو چمک دمک میرے کول ہے یہ میری اپنی نہیں، مینوں کسے تو ملی ہے۔ تو صاحب گرو نانک دیو جی مہاراج دا فرمان، ست پرشاں دی جو صحبت نصیب ہوئی یہ میری منگنی ہوئی، اور سنسارک وکاراں دا جو تیاگ ہو گیا یہ میرا ویاہ ہویا۔ تو ترپتا جی نے پوچھ لیا، پتر نانک، اس بھگتی روپی کامن نے کسی سنتت نو بھی جنم دیتا ہے؟ تھوڑی کوئی اولاد بھی ہے؟ تھوڑا کوئی بچہ بھی ہے؟ کیونکہ پروار بچے تو بنا بھی تے ادھور ہے۔ صاحب کہنے، ہاں سچ سنتت کہو نانک جوگ، اس بھگتی روپی کامن نے سچ روپی پتر نو جنم دیتا ہے، گیان روپی پتر نو جنم دیتا ہے، ایشور نو جنم دیتا ہے۔ حیران ہو گئے کہ ایشور دے نام بھگت لوگ رکھتے ہیں، ہوں ماں باپ بچیاں دے نام رکھتے ہیں، پر بھگت رب دے نام رکھ دین جو جگت پتا، یہ گل الٹی ہے۔ ماں باپ بچیاں نو جنم دین دین، بھگت رب نو جنم دین دین۔ سادھو ستم جانو نانک پریت کارنے، گرو ارجن دیو جی مہاراج دا کہنا، اگر سادھو تے بھگت نہ ہون تو ایشور دی ہوند دا کوئی پتا بھی نہیں چلے گا۔ یہ وہی پرگٹ کر دین، اس دی ہوند نو، اس دی اصلیت نو، اس دی واسطوکتا نو جگت دے سامنے رکھ دین۔ تو سچ روپی پتر نو جنم دیتا ہے، گیان روپی پتر نو جنم دیتا ہے، کہو نانک جوگ، میں اسے ہی پروار جوگا۔ مختصر اس پروار دی تفصیل گرو نانک دا کہنا ہے جتھے ستسنگ ہوے گا اتھے چنگی مت ہوے گی، جتھے چنگی مت ہوے گی اتھے سنتوکھ ہوے گا، جتھے سنتوکھ ہوے گا اتھے اپنی محنت تے بھروسہ ہوے گا، جتھے اپنی محنت تے بھروسہ ہوے گا پرالبت تے بھروسہ ہوے گا اتھے سرت دے اکاگرتا ہوے گی، جتھے سرت دے اکاگرتا ہوے گی اتھے وکاراں دا تیاگ ہوے گا، جتھے وکاراں دا تیاگ ہوے گا اتھے بھگتی ہوے گی، اور جتھے بھگتی ہوے گی اتھے گیان ہوے گا، اور جتھے گیان ہوے گا اتھے پرماتما آپ ہوے گا۔
1: You're listening to KRPI 1550 Radio, Ferndale, Washington.
2: پنجاب فوریکس گگن سنگھ، پنجاب دے وچ جے روپیے پہنچنے کرنے نے، جے روپیے بافر ہو گئے تاں ڈالر ایتھے پہنچنے کرنے تاں گگن سنگھ 604-349-1313 24 گھنٹے دے وچ پنجاب روپیے پہنچن گے تے 24 گھنٹیاں دے وچ ڈالر ایتھے لے لیو 604-349-1313 یونٹ 103-8140-120 سٹریٹ سری 604-349-1313 604-349-1313 گگن سنگھ پنجاب فوریکس دعوا تے وعدہ پکا۔
3: سمند شاہ سلطان گرہا سے تیر